0: ಹೋಯ್ ಏನೇ ಪಾಡೇಶ್ ರೊಟ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೈ ಹತಾರ ಮಾ ಸಾವತ
1: ಗಟ್ ಹೇ ಬರಿ ಲೈಲೈ ಕ್ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭೇಟಿ ಆಪ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
0: ತೇತಿ ಕೂಡ ಮಾಪಣೆ ಚಿಂತಾ ಕರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ್ ಬಾಟ ಚರಿ ಘ್ಯಾಂಗ್ ಜಾನೆ ಬಾಟ ಮಾ ರಾಯ್ಕೊ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರಾನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾಉ ನ ತ್ಯಾ ತ ತಿಮ್ರೋ ಬಿಗ್ರೆ ಕೋ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನಾ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪಣೆ ಆಲ್ಸರ್ನೆ ಸಕಿ ಗೊನಿ
1: ಏ ಓದ ತಿಸ್ನು ಭಯ ಮನಿ ತೀತೆ ತೀರ ಲಾಗಿ ಆಲ್ಸನಿ ಹೋಯ್ನಾ ತ
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
5: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494120।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: वार्षिक 2 करोड स्क्वायर फीट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
1: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड ब्यारेल तेल निर्यात गर्ने, यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
0: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग।
1: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ। सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो। दुवै देशका नागरिकको आवागमन भने सहज बनाइनेछ। संवेदनशील सीमा क्षेत्रमा सीसीटीभी लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ। बैठकमा लागू औषध, मानव बेचबिखन, जाली नोट, हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिइएको छ। नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ। यो सँगै तस्करजा अतिक्रम नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्।
0: नेपालमा पशु वत्सालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन, वत्साला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ।
1: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा पनि विभागको निगरानी कमजोर देखिएको छ। साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शित बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27,748 जना पुनः श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
0: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,000 2,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन, जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
1: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत मा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतेको मन्त्री परिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो, तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
0: यसैबीच सरकारले गरेका नियुक्ति लगातार अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश दुवै सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्बत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भई 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाटै उल्टिन थालेपछि सरकारले नियुक्ति गर्दा कानूनी मापदण्ड र उमेर सीमाको पालना नगरेको भन्दै प्रश्न उठेको छ। सर्वोच्चको पछिल्लो फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट हटेका छन् भने सरकारले अब कानून अनुसार नयाँ नेतृत्व नियुक्ति गर्नुपर्ने भएको छ।
1: नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद फेरि अदालत पुगेपछि संस्थापन पक्षले देउबा समूहलाई पार्टीलाई कानूनी झमेलामा नफसाउन चेतावनी दिएको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट पढ़ेको छ। कांग्रेसले पनि असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढ़ाएको छ। संस्थापनका पक्षका प्रवक्ता देवराज चालिसले पार्टीभित्र सैद्धान्तिक विवाद नरहेको दावी गर्दै केही नेताको पद र राजनैतिक भविष्यसँग जोड़िएको असन्तुष्टि मात्रै रहेको बताउनु भएको छ। उहाँले मतभेद भए महाधिवेशनमा प्रतिस्पर्धा गरेर समाधान खोज्न सकिने भन्दै निरन्तर अदालत धाउँदा पार्टी कमजोर हुने चेतावनी समेत दिनुभएको छ। यसैबीच कांग्रेस अनुशासन समितिले देउबालाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेमप्लेट राखिएको र पार्टीको लेटर प्याड प्रयोग गरिएको विषयमा आपत्ति जनाएको छ। समितिले आवश्यक परि अनुसन्धान उल्लंघन गर्ने नेतामाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने पनि जनाएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति, नेतृत्व र वैधानिकतालाई लिएर दुई पक्ष बीच दूरी बढ़दै जाँदा विवाद अब संगठनभित्रको राजनैतिक संघर्षसँगै कानूनी लड़ाईमा समेत परिणत हुन पुगेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्नै 3 सांसदलाई 12 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तीनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दल का नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तिनै सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो ऐन जारी गर्न ढिलाई,
3: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिङ्गल सिङ्गल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, के त्यसमा केही आपत्ति छैन।
0: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: खानेकुरा त सधैँ दिलैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
9: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
10: गर्भवती हुँदा के खाने?
9: स्तनपानको मात्रा कसरी पुर्याउने?
10: शिशुलाई कहिलेदेखि थप खाना दिने?
9: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
10: यसको जवाब अनुमानमा होइन,
9: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
10: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
9: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
11: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन थालेको छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाटै हटाए 500 ट्राभल डकुमेन्टी, 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्र पृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्छ, बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा 2 वटा आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीको भित्रपृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत

0: अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्री पृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा विपद प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा रासोपा केन्द्रीय समिति अझै अपूर्ण, छ पदाधिकारी र नौ केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। एघार मध्ये छ पदाधिकारी मनोनित, सह महामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्ष बसुमाया तामाङ, सह प्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री, सह महामन्त्रीको सह कोषाध्यक्ष र सह प्रवक्ता मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका दुई चिकित्सकमाथि 3 महिना कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न दुई चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्री पृष्ठमा स्टीलका भाड़ा निर्यातमा झण्डै 100 गुणा वृद्धि, गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाड़ा चालू आर्थिक वर्षको 1 महिनामै 1,16,00,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवामा बाट दीपक पछाई र काठमाण्डुमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाड़ा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। त्यसै गरी 34 दिनमै उठ्यो करिब 1 खर्ब राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,00,000, गैर कर राजस्व 75,33,80,00,000, अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ

0: पीरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार बेन्च टकराबेच सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिव प्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको, त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु, 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्। यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको सामना गर्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी 6 वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारेलसम्म बढ़ाउन चाहेको समेत बताएको हो। र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो 1 शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धित प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ। खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो। नेपाल ए ले जीतका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल ईशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। र 14 दक्षिण एसियाली खेलकुद साग 2027को तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा अगस्त 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
1: पशु कल्याण ऐनमा ढिलाइ सरकारको जवाब के छ कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्ष्मी संरक्षण साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो सरकारको तयारी कहाँ पुगेको छ यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौं
4: यसमा दुईटा तिनवटा कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गर्यौं मस्यौदा तयार भयो र पछि चाहिँ होइन यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कारण मन्त्रालयको राय आयो प्राप्त भयो त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौं अनि त्यो एकीकृत रूपमा आउँदा अधिकार कर्मीहरूको फेरि
0: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ
4: भन्ने माग उहाँहरूको र अहिले पनि त्यो छ अहिले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मस्यौदा हामीले तयार गरिरहेछौं त्यो तयारी अवस्थामा छ तर अहिले फेरि पछिल्लो समय होइन यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौं
0: पशु सेवा विभागले 3 पटक मस्यौदा यहाँहरूलाई बुझाएको यहाँले कानून मन्त्रालयमा पठाउनु भयो कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि 1.5 वर्षदेखि मन्त्रालयमै छ
4: मन्त्रालयमा यस्तै बसिरहेको अवस्था छैन मन्त्रालयले काम गरिरहेकै छ त्यो सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौ कि त्यसमा केही आपत्ति छैन तर त्यो कानून मस्यौदा तयार गर्ने बनाउने एकपटक केही चेन्ज गर्यौं भने फेरि अहिले 3 वटा सरकार छ प्रदेश सरकारको स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ केही चेन्ज गर्यौं भने त फेरि आउनु पर्यो नि त अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौं विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमाथि पुगेका थियौं र कानून मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी अब हामी फेरि अब नयाँ मान्य मन्त्रीज्यूहरूको के छ धारणा उहाँहरूले कसरी त्यसलाई लिनुभएको छ उहाँहरूको क्लियर कट एउटा निर्देशन भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ छुट्टै बनाउने हो भने पनि तयारै अवस्था
0: 4-5 वर्षदेखि छुट्टै र एकीकृत
4: के भन्छ कानून मन्त्रालयबाट 2 पटक फिर्ता भएको अवस्था हो हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो त्यो संक्रामक रोग ऐन 3 पटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानून मन्त्रालयको सचिवज्यू सहसचिवज्यूहरूसँग छलफल गर्यौं यो कारणले यो अरूभन्दा भिन्दै हो कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन् यो छन् त्यो छन् सबै कुरा भनेपछि उहाँहरू कन्भिन्स हुनुभयो र कमसेकम एउटा संक्रामक रोग ऐन चाहिँ गयो अगाडि बढ्यो
1: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो निगरानी कमजोर भएको गुनासो लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा
1: नेपाल भारत सीमामा निगरानी करा हुने सरकारी नियुक्तिमाथि अदालतको अंकुश वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी
0: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फीट छाला प्रशोधन। वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता। कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी।
1: विश्व सहायता कटौती भएसँगै सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द। इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने। यस वर्षको एलनिनो शताब्दीकै शक्तिशाली हुने अनुमान।
0: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने। पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित। पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ। दुईजना बीचमा केही कुराकानी भइरहेको छ। प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसिएको छ। यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ। माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ। कतै ल्याउनु साहब, आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि?
0: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुरी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्र्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामाबगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22। नेपाली कंग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न माग सहित पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनको लागि राखेको छ। विशेष महाधिवेशन अधिकारीका विवादमा पूर्ण अवलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनको लागि राखिएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग गरेर राखेर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बारे समातर्फ सर्वोच्च प्रशासनमा रिट पेश गरेका थिए। सर्वोच्च प्रशासनले जनाए अनुसार देउबाले बारे सब मार्फत रिट पेश गरेको जानकारी दिँदै फदौ 5 गते शुक्रबार अध्ययनका लागि राखिएको छ। थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको कंग्रेस नेताले बताएका छन्। कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का पनि भिन्नै रिट लिएर सोमबार सर्वोच्च जाने तयारी छन्। सो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पूर्ण आवेदन निवेदन समेत दिएको थियो। सर्वोच्चको सो मुद्दामा पूर्ण सुनवाईको आदेश गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टी निर्णय निर्देशन विपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका 3 प्रदेश सभा सदस्यले 12 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई किन कार्यवाही नगर्ने भन्दै 12 घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको हो। राप्रपाका अनुसार संसदीय दलका नेता उद्धव थापाले निजी लेटर प्याड प्रयोग गरी पार्टीको तर्फबाट भन्दै बागमती प्रदेश सरकारलाई समर्थन गरेको विषयमा पार्टीले थापाको पार्टी सदस्यता निलम्बन गर्नुको साथै प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको जानकारी गराएको थियो। पार्टीको निर्णय र निर्देशन विपरीत प्रदेश सरकारको मन्त्री पदको शपथ ग्रहण गरेको भन्दै 3 संसद संघ स्पष्टीकरण मागिएको हो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्यो भन्दा पहिले सूचना र सन्देशको पालो।
1: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागि? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि? कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, दर्श सकिगयो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
6: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
7: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
5: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जफी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधि गर्ने कार्य गर्दै आएको छ। यही बमोजिम मौजूद मतदाता नामावली अध्यावधि गर्ने प्रयोजनका लागि आगामी असोज 1 गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ। सो मतदाता नामावलीमा रहेको विवरण यथार्थ र अध्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले छुट्टा विवरण दिए मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ। कुनै मतदाताको नाम एक भन्दा बढ़ी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसैसराई गरे वा विवाह भए स्थानीय ठेगाना परिवर्तन भएको भएमा पनि त्यस अनुसारको विवरण अध्यावधिक गर्न भनिएको छ। प पछिल्लो समय नेपालमा तरबुज खरबुजाको बिउ आयात अस्वाभाविक बढ़ेर तस्करीको आशंका भइरहेको बेला सरकारले यसको आयातमा रोक लगाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा बेसादी व्यवस्थापन केन्द्रले सुडानबाट आयात हुने तरबुजाको खाने बिउमा तत्कालका लागि रोक लगाएको हो। केन्द्रले सूचना जारी गरेर हिजोदेखि अर्को निर्णय नभएसम्मका लागि सुडानबाट आउने तरबुजाको खाने बिउ आयातका लागि नयाँ प्रवेश अनुमति पत्र जारी गर्ने सबै क्वारेन्टाइन कार्यालय निर्देशन दिएको छ। केन्द्रले बिहिबार सबै क्वारेन्टाइन कार्यालयका प्रमुखहरूलाई पत्र काट्दै सो निर्देशन दिएको हो। कृषि विभागले देशभर करिब 98% धान रोपै सम्पन्न भएको जानकारी जनाएको छ। गत वर्षको तुलनामा 1.92% बढ़ेको हो। विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार आजसम्म 13,41,774 हेक्टर जमीनमा रोपाई भएको छ। विभागका अनुसार 13,70,000 हेक्टर जमीन खेती योग्य रहेको जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढ़ी 100% रोपै सम्पन्न भएको छ। कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97%, 82 मधेसमा 98%, 10%, कोशीमा 97% रोपै सकिएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले विशेष गरी मध्य प्रदेश लगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाई भएको बताउँदै पछिल्लो समय रोपाईमा सुधार आएको जानकारी दिए। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। घरमै नवजात नजरबन्दीदेखि पटक पटक पक्राउ गर्दै आएका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई ओलीदेखि बालिन सरकारसम्मको निगरानीमा रहेका व्यक्ति हुन्। धेरै पटक पक्राउ पर्दै छुट्टै आएका उनलाई बालिन सरकारले पनि स्वतन्त्रपूर्वक हेर्न दिएकै छैन। प्रस्तुत छ एक रिपोर्ट।
10: पछिल्लो दुई वर्ष यता नेपालमा सरकारले सबैभन्दा बढ़ी निगरानीमा राखेको र धेरै पटक पक्राउ पर्ने व्यक्ति हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाई। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि घरमा नजरबन्ददेखि पटक पटक पक्राउ गरिँदै आएका प्रसाईलाई बालन शाह नेतृत्वको वर्तमान सरकारले पनि उही नियति दोहोर्याइरहेको छ। पछिल्लो पटक 4 भदौमा प्रहरीले दुर्गा प्रसाईको घरमा खान तलासी गरेर उनलाई प्रयोग गर्दै आएका सहित 6 वटा मोबाइल, 1 थान ल्यापटप र सीसीटीभीको डीभीआर बक्स बरामद गरेको छ। सरकारले ती सामग्रीबाट प्रसाईको सम्पर्क र सूचना संयन्त्र बारेमा जानकारी लिन चाहेको बताइन्छ। प्रसाईले लघु वित्त प्रभावितहरूको नेतृत्व गरेको र उनीहरूलाई आन्दोलनमा उतारेको प्रहरीको निष्कर्ष छ। लघु वित्त पीड़ितहरूले केही दिन यता काठमाण्डुमा धरना दिँदै आएका छन्। उनीहरूलाई भड्काउने शंकामा साउन 31 नै प्रहरीले भक्तपुर स्थित प्रसाई निवासमा प्रहरीले 24 घण्टा निगरानी गर्दै आएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई आक्रमकको अभिव्यक्ति र हरकतका कारण 2 वर्षको अवधिमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्। क्यान्सरका बिरामी समेत रहेका प्रसाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको विवादस्पद अभिव्यक्ति पछि पक्राउ परेका थिए। ओली सरकारकै पालामा दुर्गा प्रसाई राजतन्त्र फर्काउने उद्घोषका साथ आन्दोलनमा लागे। 2081 चैत 15 गते उनी नै कमाण्डर बनेर राजधानीको तीनकुनेमा प्रदर्शन भयो। सो प्रदर्शन हिंसात्मक बनेसँगै भागेर भारत पुगेका उनी पक्राउ परे। ओली सरकारकै पालामा प्रसारका बिरामी समेत रहेका प्रसाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको विवादस्पद अभिव्यक्ति पछि पक्राउ परेका थिए। ओली सरकारकै पालामा दुर्गा

0: पर्दै छुट्दै आएका छन्। बालन सरकारले पनि उनलाई स्वतन्त्रता पूर्वक हिँड्न दिएको छैन। विवादास्पद मेडिकल व्यवसाय दुर्गा प्रसाई विभिन्न समयमा विवादास्पद अभिव्यक्ति दिने गैर कानूनी गतिविधिमा संलग्न हुने र साइबर अपराध तथा चरित्र हत्या जस्ता अभियोगहरूमा मुछिएका छन्। तर सरकार किन उनीसँग डराइरहेको छ? उनका पछाडि के संयन्त्र र शक्ति भएर राज्य उनका पछि लागिरहेको छ? वास्तविक तथ्य भने खुल्न बाँकी छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: नेपाल र भारत सीमामा कडै गर्ने निर्णय भएको छ। नेपाल र भारत बीच सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदल जेडब्ल्यूजीको बैठकले सो निर्णय गरेको हो। कार्यदलको 14 बैठक भारतको हेर्द दुनमा भदौ 4 र 5 गते बसेको थियो। दुवै देशको नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने तेस्रो मुलुकको नागरिकको निगरानीमा कडै गर्न विपद व्यवस्थापन र जिल्ला स्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ। सीमा क्षेत्रका संवेदनशील स्थानमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढ़ाउन पनि दुवै पक्ष सहमति भएको जानकारी मन्त्रालयले दिएको छ। यसै गरी 10 गाज क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवं पारस्परिक कानूनी सहायकका विषयमा पनि छलफल भएको जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। चीनको विदेश मन्त्री वाङ यिङले बिहिबार दक्षिण कोरियालाई वास्तविक रणनीतिक स्वामित्व अपनाउन आग्रह गरेका छन्। उनले दक्षिण कोरियालाई ठूलो शक्तिहरू बीचको प्रतिस्पर्धामा कुनै एक पक्ष नलिन भनेका छन्। उनले बेइजिङ र वाङसिङटनसँग सम्मान रूपमा सम्बन्ध विस्तार गर्न सोसलाई आग्रह गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका अनुसार वाङले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुङ लाङसँग भेट गरेका छन्। सोलमा भएको भेटमा वाङले कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्ति स्थापनाका विषयमा पनि कुरा गरेका छन्। उनले द्वन्द्वको मुख्य कारणलाई सम्बोधन गरेर मात्र शान्ति सम्भावना हुने बताएका छन्। उनले उत्तर कोरिया प्रतिको वाङसिटङको शत्रुतापूर्ण व्यवहार अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन्। चीनका विदेश मन्त्री वाङ यिङले बिहिबार दक्षिण कोरियालाई वास्तविक रणनीतिक स्वायत्त अपनाउन आग्रह गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
4: दुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
4: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी

0: सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
1: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: 朝大公爷把你拿的最爱好哦，我站了路，我站了了路，没完个垃圾我是往站着等都不洗完了，果然牛的啷个干，俺我先管你好，我那啥我老都干，我再干两两了再问题呢。
1: 耶，他为了给基本的台钱的可干净，他为了把那个香布的香门的北京市 rental and catering service 这个什么白眼睛。
0: 哎，我抓一个万一好，我一千万好，那好啥？
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974814
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
4: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिजु चार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
0: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4

सम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जना सम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। सरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
4: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
3: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
4: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
4: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ஹாஃபே வைனாயே பாடே சொல்லி வாஸ்கு டிவி போக்கிற இடையோ நீக்கே அவதாரமா சாவுத்தோ
1: கட்டை பரி லைலை வாஸ்கு டிவி போக்னோனி பிட்டி ஆப்னே டிவி பிக்ரியோ அனி பனவுன ஜனல் லாகே கொண்டி பனவுனி புக்கா உலாட்ட ஓயினா
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-68-8
2: र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन पाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, रोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्नु लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
1: कथै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगो नि।
1: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844491042 र 9844061814।
8: यो हो हाम्रो रेडियो 103.4 MHz।
9: छोराको उहिले पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट, कुर्सी, भाँडा कुँडा, म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भन्छ?
10: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
11: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रत बन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
12: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
13: रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगेटी, लामाबगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
3: 150 मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz, चरीकोट चरीघ्याङ, दोलखा, 0974 1 8 2 र 0974 1 8 44।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 42।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पहिने बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो 103.4 MHz।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता

0: को विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई सीमित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भएमा छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भएमा छौं।

0: साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ขอได้ก็มีปานินอนิดได้ไอ้ฮักโอวัดแหววโนวัดแหววโนมีว่ากันไรหมอนหมอนแจ่มตีนตะกุนสีหวานักโบราณนิ้วนิกลางไอ้เนี่ยอาวะเชิงวันนี้ฮักมันน่าชาวนาหรอกอาวะตะแกนแหววโนวัดแหววโนเฮนี่เ
1: ย่तपाईले केटी पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान अट 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चर्चकोटमा पाइहालिन्छ
0: ए वा वा ट्राई गो माई सबै सेवा होइन हटा
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौं।
0: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागि? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनाव तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: धुलीखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोली सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। योजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाडोक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र फर स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनको कार्यक्रम स्थगित गरेको छ। परिषदको अध्यक्ष गगन राम तिवारी र महासचिव शान्तनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका छन्। यद्यपि परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृत्ति विकास पेशागत तथा सामाजिक सुरक्षा आवश्यक दरबन्दी र स्थानीय व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्त विद्यालय कर्मचारी र विद्यालय सहयोगीको लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 वृद्धि भएको छ। यसै गरी ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000 17,000 विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 22,000 पुगेको छ। चालू आर्थिक वर्षको साउनमा 1,87,44,36,22,000 मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालू आवकको सोही अवधिमा 31.4% आय वृद्धि भएको छ। गत आवकको साउनमा 1,43,4,69,000 मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। साउनमा रु 38,70,41,46,000 मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत साउनको तुलनामा चालू आवकको सोही अवधिमा निर्यात 61.72% बढ़ेको छ। गत आर्थिक वर्षको साउनमा भने रु 23,93,24,41,000 मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ। प्रधानमन्त्री बालेन शाह बालेन मुस्ताङ यात्रामा निस्किएका छन्। शुक्रबार पोखरा स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका प्रधानमन्त्री बालेन आज बिहानै आफ्नो टोली सहित सरकारी गाड़ीमा मुस्ताङ भ्रमणमा निस्किएका हुन्। भ्रमण टोलीमा पर्यटन मन्त्री खड्का गराज पौडेल गणेश पनि छन्। उनी बालिनलाई साथ दिन हिजो साँझ रिसोर्टमा पुगेका थिए। प्रधानमन्त्री बालिन हिजो काठमाडौँबाट सरकारी गाड़ीमै मुस्ताङ भ्रमणका लागि गएका हुन्। यसअघि पोखराबाट सेनाको हेलिकप्टरमा मुस्ताङ जाने कुरा थियो, तर आज बिहान प्रधानमन्त्री गाड़ीमै त्यसतर्फ लागेका हुन्। यसैगरी प्रधानमन्त्री बालिन शाह बालिन आज बागलुङ र पर्वतको सिमानमा मालढुङ पुगेका छन्। निजी भ्रमणको क्रममा मुस्ताङ यात्रामा निस्केका प्रधानमन्त्री त्यहाँ पुगेका हुन्। प्रधानमन्त्री बालेन सुरक्षाकर्मीको अगुवा पछुवा सवारी साधन सहित मालढुङ्गा पुगे। उनको आगमन हुने भएपछि सड़कमा ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले जघन्य अपराध रोक्न बलियो कानून तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्धता रहेको बताएका छन्। 3 वर्षीय गरिमा चौधरीमाथि भएको जघन्य अपराधको आफूले अत्यन्त दुखी बनाएको उनले उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्धता रहेको उल्लेख गरेका छन्। गृहमन्त्रीले विगतका अनुभव र कमजोरबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढ़ाइरहेको बताएका छन्। आरोपीलाई तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उनको भनाई छ। देशभरका विभिन्न स्थानमा वैशाखदेखि हालसम्म 5,000 भन्दा बढ़ी विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि भदौ 5 गतेसम्म देशभर 5,014 विपदको घटना भएका हुन्। ती घटनामा 250 जनाले ज्यान गुमाएका छन् भने 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट उक्त अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा बढ़ी आग लागेका 1,136 घटना भएका छन्। यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढ़ीका 273 र भारी वर्षाको 320 घटना भएका छन्। यसै गरी जनावरको आक्रमणको 272, लेक लाग्ने 59, हिम पहिरोको 2, ढुङ्गा पल्टाउने 1, वन डडेलोको 191, विस्फोटन 1, असिनाको 4 र भूकम्प 4 घटना भएको प्राधिकरणले जनाएको छ। रूसले युक्रेनमा गरेको ड्रोन आक्रमणमा 15 जनाको मृत्यु भएको छ। एक सपिङ सेन्टरमा भएको आक्रमणमा 15 जनाको मृत्यु भएको हो। स्थानीय आधिकारिकका अनुसार आक्रमणमा 130 जना घाइते भएका छन्। घाइते हुनेमा 23 जना बालबालिका रहेका छन्। कैयौं मानिसहरू अहिले पनि भगवान बेसिसोर पुरिएको आशंका गरिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिरी जेलेन्स्कीले आफ्नो गृह नगरमा भएको सो हमला दिउँसो 2 चरणमा गरिएको बताएका छन्। उनले हमलालाई अत्यन्तै निन्दीय घृणायुक्त भनेका छन्। जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्धारमा खटिएका उद्धारकर्मीहरूलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दावी पनि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासको बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिए। महामन्त्री बेपेन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनको लागि उम्मेद्वार छनौटको रूपरेखा पूर्व सचिव सुरेन्द्र अरियालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोभिता गौतमले पार्टी र सरकारबीचको अन्तर सम्बन्ध समस्या र समाधानको उपाय बारे प्रस्तुत दिने कार्यक्रम छ। उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पूर्ण क्षमता सञ्चालन हुने बताएकी छिन्। मन्त्री यादवले हाल 20 मेसिन सफलतापूर्वक सञ्चालनमा आएको र बाँकी मेसिन मर्मतको चरणमा रहेको बताउँदै कुल 488 मेसिन क्रमशः सञ्चालनमा ल्याउने बताएकी छिन्। उनले विगतमा 9 करोड़ खर्च हुँदा पनि उद्योग नचलाएको तर अहिले 33 लाख लगानीमा 20 मेसिन सञ्चालनमा ल्याएको र नेपाली सेनाले व्यवस्थापन र सञ्चालनमा सहयोग गरिरहेको जानकारी दिन। हेटौडा उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छिन्। आज उद्योगको स्थलगत अवलोकनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले उद्योग पूर्ण सञ्चालनको प्रयास सफल हुँदै गएको बताइन्। अवलोकनको क्रममा मन्त्री यादवले हाल उद्योगका 20 मेसिन लुम हरुलाई सफलतापूर्वक सञ्चालनमा आइरहेको र अन्य लोमहरू मर्मतको चरणमा रहेको बताइन्। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: छोराको उयो पनि नलिस्दै आइहको, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोट भट्टेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
6: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: के तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आवश्यकता परेको छ।
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
0: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभाहल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभाहल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
0: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभाहल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812।
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। चालू आर्थिक वर्ष 2083/84 पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भएको छ। साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भएर 2,26,14,77,68,000 पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार 1,66,97,31,09,000 मात्र रहेको थियो। कुल व्यापारमा निर्यातको हिस्सा 14.33% बढ़ेर 17.11% पुगेको छ भने आयातको हिस्सा 85.62% घटेर 2.9% झरेको छ। यो अवधिमा आयाततर्फ 31.04% वृद्धि भई 1,07,44,36,22,000 बराबरको वस्तु आयात भएको छ। संसार विभागका अनुसार गत वर्षको साउन महिनामा 1,83,04,06,69,000 बराबरको आयात भएको थियो। त्यसै गरी चालू वर्षको पहिलो महिना नेपालबाट वस्तु तथा सामान निर्यातमा करिब 61% वृद्धि भएको छ। निर्याततर्फ 61.72% वृद्धि देखिएको भन्सार विभागले जनाएको हो। विभागको तथ्याङ्क अनुसार गत वर्षको साउन महिनामा 23,93,24,41,000 बराबरको सामान निर्यात भएकोमा चालू वर्षको पहिलो महिना सो रकम बढ़ेर 38,70,41,46,000 पुगेको छ। निर्यातमा वृद्धि भए पनि मुलुकको व्यापार घाटामा भने कमी

0: सकेको छैन। आयातको परिणाम उच्च भएका कारण मुलुकको व्यापार घाटा 24.88% वृद्धि भई 1,40,73,94,77,000 पुगेको छ। गत वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा 1,19,10,02,00,000 रूपियाँ रहेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिन शाह नेतृत्वको सरकार 5 वर्ष नटिक्ने दावी गरेका छन्। नगरकोटमा भएको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले अराजकताबाट आएकाहरूलाई देशसीमा लगाउन नसकिने बताएका हुन्। अध्यक्ष ओलीले लोकतन्त्र अपहरित भएको र संविधान मेचिएको भन्दै अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउने बताए। दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति भएकाले कसैसँग नडराउने उनको भनाइ छ। जनतालाई तर्साएर थर्काएर बोल्न नसक्ने बनाएर बहुमत ल्याएको देखाइएको आरोप लगाउँदै ओलीले बहुमत आयो भन्दैमा 5 वर्ष लुटमार गर्न दिएको हो र भनी प्रश्न समेत गरेका छन्। उनले राष्ट्रपतिलाई भोट हालेर बहुमत दिएको प्रति जनतालाई पश्चाताप भइसकेको तर्क गरे। सरकार विरूद्ध जनता आफै आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्। सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्दै आन्दोलन स्थगित भएको जानकारी गराएका हुन्। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा वृत्ति विकास पेशागत तथा सामाजिक सुरक्षा आवश्यक दरबन्दी र एसआई व्यवस्थापन लगायतका माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 वृद्धि भएको छ। देशभरका विभिन्न स्तरमा वैशाखदेखि हालसम्म 5,000 भन्दा बढ़ी विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि भदौ 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका हुन्। ती घटनामा 250 जनाले ज्यान गुमाएका छन् भनी 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट सो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढ़ी आग लागेका 1,136 घटना भएका छन्। यसै गरी पहिरोका कारण 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245, बाढ़ीका 273 र भारी वर्षाका 320 घटना भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटुण्डा कपड़ा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने बताएका छन्। मन्त्री यादवले हाल 20 वटा मेसिन सफलतापूर्वक सञ्चालनमा आएको र बाँकी मेसिन मरमतको चरणमा रहेको बताउँदै कुल 488 मेसिन क्रमशः सञ्चालनमा ल्याइने बताएका हुन्। उनले विगतमा 9 करोड़ खर्च हुँदा पनि नचलेका उद्योग अहिले 33 लाख लगानीमा 20 वटा मेसिन सञ्चालनमा ल्याएको र नेपाली सेनाले व्यवस्थापन र सञ्चालनमा सहयोग गरिरहेको जानकारी दिइन्। हेटौँडा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने बताएका छन्। हवस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाई खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कालिंचुक भगवती मंदिर में जनई पूर्णिमा विशेष यात्रा तथा झांकी बोन सम्मान कार्यक्रम संबंधी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिंचुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिंचुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: सो दिन कालिंचुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिंचुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
8: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
9: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
8: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
9: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
10: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
11: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
10: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।

0: छैन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, रोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-22।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा।
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.1802 र 104.1844
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। नेपाल सहित 75 मुलुकका लागि अमेरिकाले ल्याएको आप्रवासी भिसा नीति खारेज भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको हो। म्यानहट्टन स्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोइटर्सले जनाएको छ। आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लीगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिसा प्रयोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए। सोही मुद्दामा सुनवाई गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिसामा कड़ा नीति खारेजीको आदेश आएको हो। सो नीति गैर कानूनी रहेको र त्यसले संघीय आप्रवासन कानूनको उल्लंघन गरेको फैसलामा भनिएको छ। साथै आवेदकको राष्ट्रियताका आधारमा प्रवासी भिसा जारीका लागि प्रतिबन्ध लगाउने यो नीतिले कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन गरेको पनि फैसलामा उल्लेख छ। ल्याटिन अमेरिका, अफ्रिका, एसिया क्षेत्रका विभिन्न मुलुकका आप्रवासीका कारण संघीय सरकारी स्रोतमा बढ़ी चाप परेको भन्दै ट्रम्प प्रशासनले आप्रवासी भिसा परिवारका भिसामा कड़ाई गरेको थियो।

0: छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लू H1N1 संक्रमण तीव्र रूपमा बढ़ेको छ। गत वर्षको तुलनामा यो वर्ष संक्रमितको संख्या करिब 8 गुणाले बढ़ेको हो। यो वर्ष दिल्लीमा हालसम्म 1777 जनालाई H1N1 संक्रमण पुष्टि भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पछिल्लो एक दिनमा मात्र 114 जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य अधिकारीका अनुसार अगस्त 6 दिल्लीमा 1344 जना मात्रै संक्रमित रहेकोमा 14 दिनमा 433 नयाँ संक्रमित थपिएका हुन्। गत वर्ष सोही अवधिमा 229 जना मात्रै संक्रमित भएका थिए। संक्रमण बढ़ेपछि दिल्ली सरकारले स्वास्थ्य सेवा सम्बन्धी तयारी तीव्र पारेको छ। स्वाइन फ्लूका बिरामीका लागि अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था पनि गर्न थालिएको छ भने संक्रमणको ढाँचा प्रभावित क्षेत्र तथा सम्भावित हटस्पट पहिचान गर्न निगरानी बढ़ाइएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भएको हो। साउनमा नेपालको कुल वैदेशिक व्यापार 35% वृद्धि भएर 2,26,14,77,68,000 पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार 1,66,97,31,09,000 मात्र रहेको थियो। कुल व्यापारमा निर्यातको हिस्सा 14.33%बाट बढ़ेर 17.11% पुगेको छ भने आयातको हिस्सा 85.62% घटेर 2.9% झरेको छ। यो अवधिमा आयातर्फ 31.04% वृद्धि भई 1,07,44,36,22,000 बराबरको वस्तु आयात भएको छ। संसार विभागका अनुसार गत वर्षको साउन महिनामा 1,43,04,06,70,000 बराबरको सामान आयात भएको थियो। त्यसैगरी चालू वर्षको पहिलो महिना नेपालबाट वस्तु तथा सामान निर्यातमा करिब 61% वृद्धि भएको छ। निर्याततर्फ 61.72% वृद्धि देखिएको भन्सार विभागले जनाएको हो। विभागको तथ्याङ्क अनुसार गत वर्षको साउन महिनामा 23,93,24,41,000 बराबरको सामान निर्यात भएकोमा चालू वर्षको पहिलो महिना रकम बढ़ेर 38,70,41,46,000 पुगेको छ। निर्यातमा वृद्धि भए पनि मुलुकको व्यापार घाटामा भने कम्याउन सकेको छैन। आयातको परिमाण उच्च भएका कारण मुलुकको व्यापार घाटा 24.88% वृद्धि भई 1,48,73,94,77,000 पुगेको छ। गत वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा 1,19,10,02,00,000 रहेको थियो। सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री थप भएका छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र 2 कबाट निर्वाचित ओम विक्रम भाट र क्षेत्र नम्बर 3 कबाट निर्वाचित प्रकाश बहादुर रावल मन्त्री नियुक्त भएका हुन्। विक्रम भौतिक पूर्वाधार विकास मन्त्री बन्दा प्रकाशलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरिएको छ। दुवैजना नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रदेश सरकारमा सहभागी भएका हुन्। हालै सुदूरपश्चिम प्रदेशमा नेकपा र एमाले बीचको गठबन्धनबाट नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। दुवैजना यसअघि पनि प्रदेशको मन्त्री भइसकेका सांसद हुन्। प्रकाश बहादुर रावले यसअघि उद्योग पर्यटन वन तथा राज्य मन्त्री पर्यटन तथा वन राज्य मन्त्री तथा आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यस्तै विक्रम भाटले पनि यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालिन शाह नेतृत्वको सरकार 5 वर्ष नटिक्ने दावी गरेका छन्। नगरकोटमा भएको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले अराजकताबाट आएकाहरूलाई देशसीमा लगाउन नसकिने बताएका हुन्। अध्यक्ष ओलीले लोकतन्त्र अपहरित भएको र संविधान बेचिएको भन्दै अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउने बताए। दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति भएकाले कसैसँग नडराउने उनको भनाई छ। जनतालाई तर्साएर थर्काएर बोल्न नसक्ने बनाएर बहुमत ल्याएको आरोप लगाउँदै ओलीले बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र भनेर प्रश्न समेत गरेका छन्। उनले राजपालाई भोट हालेर बहुमत दिएको प्रति जनतालाई पश्चाताप भइसकेको तर्क गरे। सरकार विरूद्ध जनता आफै आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। चितवनको खैरहनी नगरपालिका एकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम महेन्द्र लोकमार्गमा बस र मोटर साइकल एक आपसमा ठोकिँदा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान भने खुलेको छैन। आज दिउँसो करिब साढे बाह्र बजे नारायणघाटबाट बर्दीबासतर्फ जाँदै गरेको बागमती प्रदेश 03-001-27-73 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01-015-33-85 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अन्दाजे 30 वर्षीय पुरूष र पछाडि सवार अन्दाजे 25 वर्षीय महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा दुवैजनाको उपचारकै क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। अमेरिका र क्यानाडा बीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाबाट आयात हुने करिब 20 अर्ब डलर बराबरका वस्तुमा 50% भन्सार लगाएपछि क्यानाडाले पनि त्यसको जवाफमा समान दरमा शुल्क लगाउने घोषणा गरेको छ। अमेरिकाले लगाएको नयाँ शुल्क शुक्रबार मध्यरातदेखि लागू भएको हो। यसअघि दुवै पक्षीय सहमतिमा पुग्ने अपेक्षा गरिएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले समेत साताको शुरूआतमा क्यानाडासँग सम्झौता भएको बताएका थिए तर अन्तिम चरणमा दुवै पक्षबीचको शर्तमा सहमति जुट्न नसकेको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले वार्ता स्थगित गर्दै आफ्ना वार्ता टोलीलाई फर्किन निर्देशन दिएका छन्। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यस समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत,
0: जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी।

0: का लागि सम्पर्क नम्बर 9840113567 9763538333।
1: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एण्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालिंचुक भगवती मंदिर में जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम संबंधी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिंचुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिंचुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिंचुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिंचुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര ഇടവ് നിക്ക ഹത്താർ മാവത്ത
1: ગઠી ભરી લઈ લઈ કોસ્કો ટીવી બોગનોની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનું પડશે તો સદર મકાન ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરે ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી ગણી
1: એ હોય તીસુ ભાઈ મપની ટીટી ટીડે લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा 200 रुपियाँमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
6: यो हो हाम्रो रेडियो 103.4 MHz
7: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
7: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ
5: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
7: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाना देवी यातायात प्रणाली।

0: Kiedy się stał budżetu, hamdu samasar ma lokszniku namaskar. Jest samasar bulletin, hamdu radio ekstefin, tuklu czar mega horse surgery samodaj jefim. Czauranu ki mega osbato ekwi sap prosaran hojde kucha. Internet ma www.hamburradiofm.org se tin pe ra hamro paas web sa pani hamilai sunna saknu ne sa sarma mukhya mukhi samachar ka sirshak haru nepal se patkar mulkalaji america le gaya ka prabhas se sthani pe kharij sarkar ko ja prosai 2014 budhe shahmati andolan ka swikarchan antya नेपाल को कुल वैदेशिक से व्यापार 35% से वृद्धि व्यापार खाता 1,40,000,000,000 नाग्यू वैदेशिक रोजगार के लागि मलेशिया पठाई दिने प्रलोभन में 14,00,000 ठगे चार नेपाल अंतर का युवक पकड़ाऊ र भारतको राजधानी नयाँ दिल्लीमा 1700 बढीलाई स्वाइन फ्लू संक्रमण अमेरिका र क्यानाडा व्यापार फेरि चर्कियो
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिंगरटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 9767-39-5722
0: अब समाचार विस्तारमा नेपाल सहित 75 मुलुकका नागरिकलाई आप्रवास भिसा रोक्ने अमेरिकी नीति खारेज भएको छ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा प्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको हो म्यानहटन स्थित अदालतकी न्यायाधीश रेनेट भार्गासले ट्रम्प प्रशासनको कड़ा प्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोइटर्सले जनाएको छ आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लीगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिसा प्रयोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए सोही मुद्दामा सुनवाई गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिसामा कड़ा नीति खारेजीको आदेश आएको हो आवेदकको राष्ट्रियताका आधारमा प्रवासी भिसा जारीका लागि प्रतिबन्ध लगाउने यो नीतिले कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन गरेको पनि फैसलामा उल्लेख छ ल्याटिन अमेरिका अफ्रिका एसिया क्षेत्रका विभिन्न मुलुकका प्रवासीका कारण संघीय सरकारी स्रोतमा बढ़ी चाप परेको भन्दै ट्रम्प प्रशासनले आप्रवासी परिवारका भिसामा कड़ाई गरेको थियो सरकारी मेडिकल व्यवसाय दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालसँग 14 बुँदे सहमति गरेको छ काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पोल्चोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो सहमति भएसँगै महाअभियानले आयोजना गरिदिएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रममा आजैको मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छनृ

0: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार 35% वृद्धि भएको छ। साउनमा नेपालको कुल वैदेशिक व्यापार 35.44% वृद्धि भएर 2,26,14,77,68,000 पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार 1,66,97,31,09,000 मात्र रहेको थियो। कुल व्यापारमा निर्यातको हिस्सा 14.33% बढ़ेर 17.11% पुगेको छ भने आयातको हिस्सा 85.67% घटेर 2.9% सरेको छ। यो अवधिमा आयाततर्फ 31.04% वृद्धि भई 1,07,44,32,22,000 बराबरको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार गत वर्षको साउन महिनामा 1,43,04,69,000 बराबरको आयात भएको थियो। त्यसै गरी चालू वर्षको पहिलो महिना नेपालबाट वस्तु तथा सामान निर्यातमा करिब 61% वृद्धि भएको छ। निर्याततर्फ 61.72% वृद्धि देखिएको भन्सार विभागले जनाएको हो। विभागको तथ्याङ्क अनुसार गत वर्षको साउन महिनामा 23,93,24,41,000 बराबरको सामान निर्यात भएकोमा चालू वर्षको पहिलो महिना सो रकम बढ़ेर 38,70,41,46,000 पुगेको छ। निर्यातमा वृद्धि भए पनि मुलुकको व्यापार घाटामा भने कमी आउन सकेको छैन। आयातको परिणाम उच्च भएका कारण मुलुकको व्यापार घाटा 24.88% वृद्धि भई 1,48,73,94,77,000 पुगेको छ। गत वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा 1,19,10,02,000 रहेको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन बुढा, डीडीसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0947-421-020।
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउ खोजी गर्दै हुनुहुन्छ?
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
7: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
6: थप जानकारीका लागि सम्पर्क 98446-46-63-78 र 98446-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
0: त तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamrorejuefm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लू H1N1 संक्रमण तीव्र रूपमा बढ़ेको छ। गत वर्षको तुलनामा यो वर्ष संक्रमितको संख्या करिब 8 गुणाले बढ़ेको हो। यो वर्ष दिल्लीमा हालसम्म 1,777 जनालाई H1N1 संक्रमण पुष्टि भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पछिल्लो एक दिनमा मात्र 114 जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य अधिकारीका अनुसार अगस्त 6 सम्म दिल्लीमा 1,344 जना मात्रै संक्रमित रहेकोमा 14 दिनमा 433 नयाँ संक्रमित थपिएका हुन्। गत वर्ष सोही अवधिमा 229 जना मात्रै संक्रमित भएका थिए। संक्रमण बढ़ेपछि दिल्ली सरकारले स्वास्थ्य सेवा सम्बन्धी तयारी तीव्र पारेको छ। स्वाइन फ्लूका बिरामीका लागि अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था गर्न थालिएको छ भने संक्रमणको ढाँचा, प्रभावित क्षेत्र तथा सम्भावित हटस्पट पहिचान गर्न निगरानी बढ़ाइएको छ। बाराको सिमरामा हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुबालाई गृहमन्त्रीसँग वार्ताका लागि भन्दै काठमाडौँ लगिएको छ। गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीलाई गृहमन्त्री सदन गुरूङसँग वार्ता गर्नका लागि भन्दै आज काठमाडौँ लगिएको हो। उनीहरूलाई गृह मन्त्रालयमा राखिएको छ। यसबीच बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई कड़ा कार्यवाहीको माग गर्दै काठमाडौँमा पनि प्रदर्शन गरिएको छ। आज काठमाडौँको सन्ते बाटिका तथा आसपासका क्षेत्रमा र्याली सहित प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुने कारण बनाउनु पर्ने माग गरेका छन्। सदरपश्चिम प्रदेश सरकारमा 2 मन्त्री थप भएका छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र 2 क बाटो निर्वाचित ओम विक्रम भाट र क्षेत्र नम्बर 3 क बाटो निर्वाचित प्रकाश बहादुर रावल मन्त्री नियुक्त भएका हुन्। विक्रम भौतिक पूर्वाधार विकास मन्त्री बन्दा प्रकाशलाई उद्योग पर्यटन वन तथा बाटन मन्त्री नियुक्त गरिएको छ। दुवैजना नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रदेश सरकारमा सहभागी भएका हुन्। दुवैजना यसअघि पनि प्रदेशको मन्त्री भइसकेका सांसद हुन्। प्रकाश बहादुर रावले यसअघि उद्योग पर्यटन तथा वन राज्य मन्त्री तथा आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यस्तै विक्रम भाटले पनि यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन्। हालै सुदूरपश्चिम प्रदेशमा नेकपा र एमाले बीचको गठबन्धनबाट नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। बाल बालिकामा मोबाइलको अत्याधिक प्रयोगका कारण पछिल्लो समय विभिन्न समस्याहरू देखा परेका छन्। आफ्ना बच्चालाई मोबाइलको कम प्रयोगमा जोड़ दिन अभिभावकले के कस्ता कुरामा ध्यान दिनुपर्दछ त? प्रस्तुत छ एक रिपोर्ट।
8: मोबाइलको प्रयोगले बालबालिकाको स्वास्थ्यमा असर गर्दछ भन्दैमा मोबाइल प्रयोग पूर्ण रूपमा बन्द गर्नु समाधान होइन। काम, अध्ययन र दैनिक जीवनका लागि स्मार्टफोन आवश्यक नै हुन्छ, तर यसको प्रयोगमा सन्तुलन कायम गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनु पर्दछ। खाना खाने समयमा सबै सदस्यले मोबाइल टाढा राख्ने बानी बसाल्नु पर्छ। बच्चासँग खेल्ने, पढाइमा सहयोग गर्ने वा उनीहरूको कुरा सुन्ने बेला मोबाइललाई साइलेन्ट मोडमा राख्नु पर्छ वा केही समयका लागि अर्को कोठामा राख्नु पर्छ। यसले बच्चाले आफूलाई महत्व दिएको अनुभूति गर्छ। दिनमा कम्तीमा 1-2 घण्टा परिवारका सबै सदस्यले मोबाइल, ट्याब्लेट वा टेलिभिजनबाट टाढा रहने समय छुटाउन सकिन्छ। यो समयमा खेल्ने, कुरा गर्ने, किताब पढ्ने वा सँगै हिलडुल गर्ने गतिविधि गर्न सकिन्छ। यदि कार्यालयको अत्यावश्यक कामका कारण मोबाइल हेर्नै पर्ने अवस्था छ भने बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ। यसले बच्चाले आफूलाई व्यवस्था गरिएको होइन भन्ने बुझ्छ। बच्चालाई सबैभन्दा बढी चाहिने कुरा भनेको अभिभावकको समय हो। महँगा खेलौना, नयाँ ज्याकेट वा धेरै नियम भन्दा पनि बच्चालाई अभिभावकको पूर्ण ध्यान आवश्यक हुन्छ। उनीहरूका लागि केही मिनटको गुणस्तरीय संवाद, आँखामा आँखा मिलाएर सुन्ने बानी र सँगै बिताएको समय नै सबैभन्दा ठूलो उपहार हो। यदि बच्चालाई स्क्रिनको लतबाट जोगाउन, भावनात्मक रूपमा बलियो बनाउन र स्वस्थ सामाजिक विकास गराउन चाहेमा त्यसको शुरूआत मोबाइलको कम प्रयोग गर्ने बानीबाट गर्न सकिन्छ। अभिभावकले सकेसम्म बालबालिकासँगै बसेर उनीहरूलाई आवश्यक सहयोग र मार्गदर्शन गर्दै स्क्रिन प्रयोग गराउनु उपयुक्त हुन्छ। यसरी सँगै बसेर प्रयोग गर्दा बालबालिकाले सही जानकारी छनौट गर्न, सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न, सिकाइलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग पुग्छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने प्रलोभनमा ठगी गरेका आर्थमा काभ्रे पलाञ्चोकका एक युवक पक्राउ परेका छन्। पक्राउ पनिमा काभ्रे पलाञ्चोकको मण्डन देउपुर नगरपालिका 12 घर भई हाल काठमाडौँ महानगरपालिका 32 बस्नी 37 वर्षीय नवीन लामा रहेका छन्। उनले मलेसिया पठाइदिने भन्दै तीनजना पीड़ितहरूबाट 14 लाख ठगे गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि सम्पर्क विहीन भएको भने पीड़ितहरूको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानकारी टेकुबाट खोजिएको प्रहरीले काठमाडौँ महानगरपालिका 26 पक्राउ गरेको हो। यस्तै अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट 3 लाख ठगे गरेका आरोपमा अर्का एक पुरूष पनि पक्राउ परेका छन्। सल्यानको शारदा नगरपालिका 2 घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 50 वर्षीय रमेश रेउलेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास सफल भएपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाबाट आयात हुने करिब 20 अर्ब डलर बराबरका वस्तुमा 50% भन्सार लगाएपछि क्यानाडाले पनि त्यसको जवाफमा समान दरमा शुल्क लगाउने घोषणा गरेको छ। अमेरिकाले लगाएको नयाँ शुल्क शुक्रबार मध्यरातदेखि लागू भएको हो। यसअघि दुवै पक्षीय सहमतिमा पुग्ने अपेक्षा गरिएको थियो, तर अमेरिकी राष्ट्रपति ट्रम्पले समेत साताको शुरूआतमा क्यानाडासँग सम्झौता भएको बताएका थिए, तर अन्तिम चरणमा दुवै पक्षीय बेसको शर्तमा सहमति जुट्न नसकेको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले वार्ता स्थगित गर्दै आफ्ना वार्ताकारलाई फर्किन निर्देशन दिएका छन्। उनले अमेरिकी प्रस्तावमा अन्तिम समयमा गरिएका परिवर्तनहरू अन्यायपूर्ण र आर्थिक रूपमा अव्यावहारिक भएको बताएका छन्। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। टप एन टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। आज सम्पन्न खेलमा नेपाल ए बंगलादेश हाई पर्फर्मेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। मारा र ओभल डार्विनमा बंगलादेश हाई पर्फर्मेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले बेस ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाएको थियो। यो टप एन्टी ट्वेन्टी सिरिजको इतिहासमा पहिला ब्याटिङ गर्ने टीमले बनाएको हालसम्मकै न्यून स्कोर हो भने समग्रमा नेपाल तेस्रो सानो योगफलमा समेटिएको छ। लगातार दोस्रो हारसँगै अंकविहीन नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अन्तिममा पुगेको छ। जेसहित प्रतियोगिताको शुरूआत गरेको बंगलादेश दोस्रो स्थानमा छ। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होबार्ट हरिकिन्स एकाडेमीसँग खेल्नेछ। टप 2020 सीरिजमा नेपालको लगातार दोस्रो हार सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी विदा चाहन्छु। नमस्ते।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
11: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
10: हाम्रा सेवाहरू
11: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
10: 24 घण्टा आकस्मिक सेवा,
11: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
10: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
10: 24 घण्टा फार्मेसी सेवा,
11: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
10: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
11: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
10: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
11: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
10: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
12: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
11: अन्य थप जानकारीको लागि
12: सम्पर्क नम्बर 0494-12-020।
10: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
1: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
0: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
1: सो अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: આપને ટીવી બીબ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાતા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચોરીકોટ બાટ ચોરી ઘ્યાંગ જાને બાટમાં રહેકો આમરાય ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉં ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી ગણે
0: એ હોય તીસું ભાઈ માં પણ તીર લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
0: તપાઈંલે તીર્તી બની થાય છે ને ખડકાજી તપાઈંલે ભનેકો સંપૂર્ણ સામાનહરુ ત 32 રેન્ટલ એન્ડ કેટરિંગ સર્વિસ ચરીકોટમાં પાઈહાલીછે
6: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्
7: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
9: वैद्येश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा
10: यो हो हाम्रो रेडियो 103.4 MHz
11: ओहो यति बिहानै कता हिँड्नु भयो भाउजू
12: कता जानु नि नानी बारी जोत्नु पर्ने थियो कृषि मेसिनरी पनि चाहिएको थियो हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ
11: ए यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त
12: ए हो र नानी अनि त्यहाँ के पाइन्छ नि
11: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन हाते ट्र्याक्टर कम्बाइन्ड मेल जेनेरेटर थ्रेसर मोटर ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ
12: ए हो र ल धेरै धेरै धन्यवाद है नानी म पनि त्यतैतिर जानु पर्ला
13: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 5833।
14: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु चार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास

0: Tu di Franco Sai Topi.
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा साधो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको